0: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। हुकूमत ने कहा है कि वो नीट पेपर लीक मामले और दीगर मुतालिका मामलात पर पार्लियामेंट में बहस के लिए तैयार है। अपोजिशन की जानिब से एहतजाज के दरमियान दोनों ऐवानों की कार्रवाई दिन भर के लिए मुलतवी कर दी गई। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने नीट पेपर लीक मामले में मुलव्वस सभी अफराद के खिलाफ सख्त कार्रवाई का अहद किया है। उन्होंने कहा है कि हुकूमत ऐसे वाकयात की रोकथाम के लिए इकदाम कर रही है। भारत और शुमाली मकदूनिया ने स्कोपिये में सदारती सतह की बातचीत के बाद तजारत में इजाफे और अहम शोबों में इश्तराक बढ़ाने पर इत्तेफाक किया है। मध्य प्रदेश असेंबली ने यकसा सिविल कोड बिल मंजूर कर लिया है। आबनाए हुरमुज में बढ़ती कशीदगी के पेश नजर अमरीका और ईरान ने मुसलसल 10वें रोज एक दूसरे पर हमले जारी रखे। और हॉकी में आइंदा महीने शुरू होने वाले मर्दों के आलमी कप के लिए हरमनप्रीत सिंह की कप्तानी में 20 रुकनी भारतीय दस्ते का ऐलान कर दिया गया है। अब खबरें तफसील से। हुकूमत ने आज कहा है कि वो नीट पेपर लीक मामले और दीगर मुतालिका मामलात पर पार्लियामेंट में बहस के लिए तैयार है। नई दिल्ली में आज शाम मीडिया से बात करते हुए मरकजी वजीर जितेंद्र सिंह ने लोकसभा में अपोजिशन रहनुमा राहुल गांधी पर हुकूमत की यकीन दहानी के बावजूद नीट से मुतालिक मामलात पर बहस की अपनी पहले की मांग से इन्हिराफ करने का इल्जाम लगाया। इससे कबल दिन में कांग्रेस सदर मल्लिक अर्जुन खड़गे, कांग्रेस रहनुमा राहुल गांधी और प्रियंका गांधी वाड्रा ने दीगर पार्टी अराकीन के साथ नीट मामले पर बहस का मुतालबा करते हुए एहतजाज किया। मरकजी वजीर जितेंद्र सिंह और मरकजी दाखिला सेक्रेटरी गोविंद मोहन ने लोक कल्याण मार्ग पर एहतजाज के मकाम पर कांग्रेस रहनुमाओं से मुलाकात की। जनाब गांधी ने उन्हें बताया कि अगर हुकूमत नीट और दीगर मामलात पर पार्लियामेंट में बहस के लिए रजामंद है तो वो फौरी तौर पर अपना एहतजाज खत्म कर देंगे। कांग्रेस रहनुमाओं से मुलाकात के बाद डॉक्टर जितेंद्र सिंह ने मुतल्ला किया कि हुकूमत ने मामले पर बहस की मांग कबूल कर ली है। तहम मरकजी वजीर ने कहा कि जब हुकूमत के मौकफ से कांग्रेस लीडर को आगाह किया गया है तो जनाब गांधी अपनी पहले की मांग से पीछे हट गए और वो मजीद मुतालबात करने लगे। इस दौरान पार्लियामेंट में लोकसभा और राज्यसभा दोनों की कार्रवाई आज नीट पेपर लीक मामले समेत मुख्तलिफ मामलात पर अपोजिशन अराकीन की जानिब से बार बार रखनांदाजी के पेश नजर दिन भर के लिए मुलतवी कर दी गई। मजीद तफसील हमारे नामनिगार से।
1: पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई मानसून इजलास के दूसरे दिन बार बार शोरगुल की वजह से मुलतवी करना पड़ी। अपोजिशन के शोर शराबे के पेश नजर दोनों ऐवानों की कार्रवाई तीन मरतबा मुलतवी की गई। अपोजिशन पार्टियां नीट पेपर लीक मामले और दीगर मामलात पर नारेबाजी कर रही थीं। रखना अंदाजी के सबब दोनों ऐवानों में वक्फा सवालात और वक्फा सिफर नहीं हो सका। लोकसभा में स्पीकर ओम बिरला और इसके बाद प्रिजाइडिंग अफसरों ने एहतजाज कर रहे अरकान से बार बार ऐवान में नज्म व जब्त बरकरार रखने की अपील की, लेकिन शोरगुल जारी रहा तो ऐवान की कार्रवाई दिन भर के लिए मुलतवी कर दी गई। राज्यसभा में भी इसी तरह की सूरत हाल रही। दिल्ली से आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने हालिया नीट इम्तिहान पेपर लीक मामले में मुलव्वस अफराद के खिलाफ सख्त कार्रवाई करने और मुल्क के नौजवानों के मफादात का तहफ्फुज़ करने का अहद किया है। वज़ीर-ए-आज़म ने कहा कि हुकूमत ऐसे वाकयात की रोकथाम के लिए मुख्तलिफ इकदाम कर रही है। जनाब मोदी ने आज पार्लियामेंट हाउस के अहाते में कौमी जमहूरी इत्तेहाद एनडीए पार्लियामानी पार्टी की मीटिंग, जिसे अब मंगल मिलन के नाम से भी जाना जाता है, खिताब करते हुए ये बात कही। मीडिया से बात करते हुए पार्लियामानी उमूर के वजीर किरेन रिजिजू ने कहा कि मीटिंग के दौरान वजीर आजम ने मुल्क भर में आइंदा होने वाले इम्तिहानात में पेपर लीक की रोकथाम के सिलसिले में सभी मुतालिका फरीकों से मरबूत कोशिशों पर जोर दिया है।
2: आगे पेपर लीक नहीं होने के लिए सख्ती से जो कदम उठाया गया है उसके बारे में भी प्रधानमंत्री जी ने जानकारी दिया और ये भी कहा कि पेपर लीक सिर्फ एक राज्य का मामला नहीं है, सिर्फ केंद्र सरकार का मामला नहीं, दलगत राजनीति का विषय नहीं है, ये देश का विषय है और युवाओं का भविष्य के साथ कोई खिलवाड़ नहीं करने देने के लिए सख्ती से कदम भी उठाए, सजा भी दे दोषियों को और फिर फुल प्रूफ सिस्टम काम जो अभी कर रहे हैं उसमें भी सब मिल करके करें।
0: सेहत के मरकजी वजीर जेपी नड्डा आज नई दिल्ली के डॉक्टर राम मनोहर लोहिया अस्पताल गए और अस्पताल में डॉक्टरों के साथ एक मीटिंग की। उन्होंने कल कौमी राजधानी में नीट यूजी 2026 के मुबैना पेपर लीक मामले पर एहतजाज के दौरान जख्मी हुए लोगों की सूरत हाल का भी जायजा लिया। जनाब नड्डा लेडी हार्डिंग मेडिकल कॉलेज और अस्पताल भी गए اور وہاں داخل زخمی مظاہرین سے ملاقات کی. خوراک کو ڈبہ بند کرنے کی صنعتوں کے مرکزی وزیر چراغ پاسوان نے آج کہا ہے کہ حکومت تعلیم کے شعبے میں اصلاحات کی خاطر عہد بستہ ہے. پارلیمنٹ ہاؤس کے احاطے میں میڈیا سے بات کرتے ہوئے جناب پاسوان نے کہا کہ وزیراعظم نریندر مودی سبھی شعبوں میں اصلاحات کی ضرورت پر مسلسل زور دیتے رہے ہیں جس میں تعلیم کا شعبہ بھی شامل ہے. وزیر موصف نے کہا کہ سبھی وزارتوں میں اصلاحات کی جا رہی ہیں. جناب پاسوان نے اپوزیشن پر زور دیا کہ وہ اپنی تعمیری تجاویز پیش کرے اور بامانی بات چیت میں شامل ہو.
3: پرائم منسٹر از ویری کلیئر کہ ہمیں ریفارمز کرنے ہوں گے. ہر منترالے کو کہا جا رہا ہے انکلوڈنگ سکشا منترا کہ آپ ریفارمز لائیے. آج کی پرستھتی کے حساب سے ہم لوگ کو ویوستھا نرمان کرنے کی ضرورت ہے. آپ سجھاؤ دیں گے ہم کریں گے ریفارم. کل سے سنواد کے دروازے کھلے ہیں.
0: دلی ہائی کورٹ نے سونم وانگچک کو قومی راجدھانی کے صفدر جنگ اسپتال سے فوری طور پر گروگرام کے میدانتا اسپتال میں منتقل کرنے کا حکم دیا ہے. عدالت نے سونم وانگچک کی اہلیہ گیتانجلی اینگمو کی داخل کردہ درخواست پر سماعت کے دوران یہ حکم دیا. مرکز کے لیے پیش ہوئے سولیسیٹر جنرل تشار مہتا نے کہا کہ سونم وانگچک کو میدانتا اسپتال منتقل کیے جانے پر حکومت کو کوئی اعتراض نہیں ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. صدر جمہوریہ دروپدی مرمو نے کہا ہے کہ بھارت اور شمالی مقدونیا انفارمیشن ٹیکنالوجی، زراعت، فوڈ پروسیسنگ، فارماسیوٹیکلز، ٹیکسٹائلز، بایو ٹیکنالوجی، سیاحت، ضیافت اور فلم سازی جیسے اہم شعبوں میں اشتراک کو وسعت دینے سمیت تجارت اور سرمایہ کاری کو فروغ دینے پر راضی ہو گئے ہیں. صدر جمہوریہ آج سکوپیے میں شمالی مقدونیا کی اپنی ہم منصب گوردانا ڈاوکووا سے بات چیت کے بعد میڈیا سے خطاب کر رہی تھیں.
4: आर्थिक सहयोग हमारे द्विपक्षीय संबंधों का एक अत्यंत महत्वपूर्ण स्तंभ है. हम अपने द्विपक्षीय व्यापार को दोगुना करने पर भी सहमत हुए. हमने आईटी, कृषि, फूड प्रोसेसिंग, फार्मास्यूटिकल, टेक्सटाइल्स तथा टूरिज्म, हॉस्पिटैलिटी और फिल्म मेकिंग सहित प्रमुख क्षेत्रों में सहयोग पर चर्चा. हम स्वास्थ्य सेवा में सहयोग पर अपने द्विपक्षीय अग्रीमेंट को भी रिन्यूअल कर रहे हैं.
0: صدر جمہوریہ نے کہا کہ دونوں ملکوں نے اپنی مشترکہ جمہوری اقدار اور باہمی احترام پر مبنی گہرے اور دوستانہ تعلقات کی توثیق کی ہے. صدر جمہوریہ نے قدرتی آفات سے نمٹنے کے بنیادی ڈھانچے، عالمی حیاتی ایندھن اتحاد اور بین الاقوامی شمسی اتحاد جیسی بھارت کی قیادت والی عالمی پہل میں شامل ہونے کے شمالی مقدونیا کے ارادے کا خیر مقدم کیا. صدر جمہوریہ نے شمالی مقدونیا کے عظیم ترین ہیرو گوڈسے ڈیلچیف کو بھی خراج عقیدت پیش کیا. شمالی مقدونیا کا دورہ ختم کرنے کے بعد صدر جمہوریہ رومینیا کا سفر کریں گی. مدھیہ پردیش اسمبلی نے آج اپنے مانسون اجلاس کے دوسرے دن اپوزیشن کی جانب سے احتجاج کے درمیان یکساں سول کوڈ منظور کر لیا. کانگریس سرکار نے بل کو منتخبہ کمیٹی کو بھیجے جانے کی مانگ کی لیکن ریاستی سرکار نے اس تجویز کو مسترد کر دیا. اپوزیشن کے اراکین پارلیمنٹ نے اپوزیشن کے اراکین اسمبلی نے ایوان کے وسط میں احتجاج کیا جس کے بعد کارروائی دو مرتبہ ملتوی کرنی پڑی. کارروائی میں رکاوٹ کے باوجود بل کو اکثریت کے ساتھ منظور کر لیا گیا. اب بل کو گورنر کی منظوری کے لیے بھیجا جائے گا. پیش ہے ایک رپورٹ.
5: یکساں سول کوڈ یو سی سی کے اہم التزامات کے تحت مدھیہ پردیش میں ایک سے زیادہ شادی کرنے کی اجازت نہیں ہوگی. مرد اور خواتین کو مساوی موروثی حقوق حاصل ہوں گے. لیو ان ریلیشن شپ کا ایک مہینے کے اندر رجسٹریشن ضروری ہوگا. وہیں گاؤں کی سطح پر بھی شادیوں کا رجسٹریشن لازمی ہوگا. قبائلی برادریوں کو اس بل کے دائرے سے باہر رکھا گیا ہے. بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فیصل حبیب.
0: سکم کے وزیر اعلیٰ پریم سنگھ تامانگ گولے نے اعلان کیا ہے کہ نامچی ضلع میں سمردنگ میں این ایچ پی سی حادثے کے سلسلے میں ایک اعلیٰ سطحی تحقیقاتی کمیٹی تشکیل دی جائے گی. گورنر اوم پرکاش ماتھر کے ساتھ آج حادثے کے مقام کا دورہ کرنے کے بعد وزیر اعلیٰ نے سبھی پھنسے ہوئے لوگوں کو بحفاظت نکالنے کے لیے ہر ممکن مدد فراہم کرنے کا یقین دلایا. انہوں نے کہا کہ ہو سکتا ہے کہ یہ حادثہ چٹانوں کے ٹکڑے گرنے کی وجہ سے نہیں بلکہ میتھین گیس کے دھماکے کی وجہ سے ہوا ہو. اب تک جائے حادثے سے 12 لاشیں برامد کی جا چکی ہیں اور ایسا سمجھا جاتا ہے کہ دیگر افراد اب بھی سرنگ کے اندر پھنسے ہوئے ہیں. نامچی ضلع کے سمردنگ میں این ایچ پی سی تیستا سٹیج 6 پن بجلی پروجیکٹ کے تحت زیر تعمیر سرنگ میں پھنسے ہوئے لوگوں کو بحفاظت نکالنے کے لیے بچاؤ کارروائی جاری ہے. ریاست کے چیف سیکرٹری اور ڈی جی پی نے تلاش کارروائی کے سلسلے میں سینئر عہدیداروں کے ساتھ نامچی میں ایک جائزہ میٹنگ کی. وزیراعظم نریندر مودی نے سکم کے وزیر اعلیٰ سے بات کی ہے اور انہیں ہر ممکن مدد کا یقین دلایا ہے. جناب پریم سنگھ تمانگ نے صورتحال سے نمٹنے کے سلسلے میں کیے جا رہے اقدامات کے لیے وزیر اعظم کی ستائش کی ہے. دونوں رہنماؤں نے اس المناک حادثے پر دکھ کا اظہار کیا ہے. تفصیل ہمارے نامہ نگار سے.
6: سکم کے گورنر اوم پرکاش ماتھر اور وزیر اعلیٰ پریم سنگھ تمانگ گولے نے آج ٹنل کا معائنہ کیا اور صورتحال کا جائزہ لیا. وزیر اعلیٰ نے امید ظاہر کی کہ مناسب جانچ اس افسوسناک واقعے کے سبھی حقائق کو واضح کرے گی. انہوں نے کہا کہ سکم حکومت مرنے والوں کے کنبوں کو فوری مدد فراہم کرے گی. سکم کے چیف سیکرٹری نے بھی نامچی میں مختلف محکموں کے ساتھ جائزہ میٹنگ کی تاکہ بچاؤ مشن کو تیز کیا جا سکے. اس دوران این ڈی آر ایف کی ایک اور ٹیم نئے آلات کے ساتھ آج ٹنل میں داخل ہو گئی. گینگٹوک سے مانس پرتیم شرما کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شاہد ربیع.
0: ایران اور امریکہ نے لگاتار دسویں دن بھی ایک دوسرے پر حملے جاری رکھے جس سے اسٹریٹجک اعتبار سے اہم آبنائے ہرمز پر کشیدگی میں مزید اضافہ ہو گیا. اس دوران ایک ایرانی افسر نے پاکستان میں سالس کاروں کے ساتھ آج ملاقاتیں کی جہاں سے